0: জুবিন গাৰ্গৰ কণ্ঠত আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া আগবঢ়োৱা হৈছে নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस्। गंगा क्षेत्रीबाट नगाउँ लोकसभा समष्टिको उपचुनावको मतदान आज बिहानदेखि अनुष्ठित भएको छ। समष्टिको अन्तर्गत नगाउँ जिल्लाको पाँचवटा विधानसभा समष्टि मुठ 1,339 एउटा मतदान केन्द्रमा बिहान 7 बजेदेखि मतदान प्रक्रिया चलिरहेको छ। यसरी नै मरिगाउँ जिल्लाको 3 मतदान केन्द्रमा बिहानदेखि मतदान चलिरहेको छ। नगाउँ संसदीय समष्टिले 8 विधानसभा समष्टि धिङ रूपहीहाट सामगुरी नगाउँ बटद्रुवा रहा र मरिगाउँ जिल्ला जागिरोड मरिगाउँ र लाहोरीघाटमा सम्पूर्ण रूपमा चुनाव अनुष्ठित गर्नको निम्ति प्रशासनले 203 सेक्टर विषय र 53 जना जनरल विषय नियोग गरेको छ। समष्टिको 19,02,000

203 जना सेक्टर विषया र 53 जना जनरल विषया नियोग गरेको छ। समष्टिको 19,02,000 मतदाताले मोट 15 जना प्रार्थीको राजनैतिक भाग्य निर्णय गर्नेछ। यसमा 958,549 जना पुरुष र 943,300 जना महिला मतदाता रहनेछन्। मोट 2,307 वटा मतदान केन्द्रमा सठिक रूपमा मतदानको निम्ति प्रशासनले चाहिने व्यवस्था ग्रहण गरेको छ। नगाउँ जिल्लाको निम्ति नियोजित 54 जना माइक्रो अब्जर्भरले मतदान केन्द्रहरूमा कामकाजहरू हेरविचार गरिरहेका छन्। मतदान ग्रहणको समयमा सम्भाव्य कुनै जस्तो कुटघात रोध गर्नको निम्ति आरक्षी र अर्धसामरिक वाहिनीले फ्लेग मार्च जारी राखेका छन्। बीजेपीको मित्रजोटको प्रार्थी देवाशिष शर्माले बिहान 7 बजी मरिगाउँ जिल्लाको मायाङ उच्चतर माध्यमिक विद्यालयको 16 नम्बर मतदान केन्द्रमा गणतान्त्रिक अधिकार साब्यस्त गर्दछन्। बयगाउँमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो मोट 711 करोड रुपियाँको व्ययले निर्माण भएको 6 प्रकल्पको शुभारम्भ गर्नुभएको छ। पहिले मुख्यमन्त्रीज्यूले नवनिर्मित संघ जिल्लाको आयुक्त कार्यालय उद्बोधन गर्नुभयो। यसपछि उहाँले बङाइगाउँ जिल्लाको महाविद्यालयको आनुष्ठानिक रूपमा उद्बोधन गर्नुभयो। मुख्यमन्त्रीले अभयपुरको खोरा गाउँको 30 करोड रुपियाँको व्ययले निर्मित आदर्श आवासीय विद्यालय, तुलिङ्यार पण्डित दीनदयाल उपाध्यायको आदर्श महाविद्यालय 11 करोड रुपियाँको अन्तगाथानी, अभयपुर सृजना संग्राममा रहेको श्री श्री रघुनाथ विग्रह मन्दिरको छत्रको 6 करोड रुपियाँको अन्तगाथानी र खदर सहरको छेउकै रहेको बिरझार चाय बगानको आदर्श महाविद्यालयको 3 करोड रुपियाँको अन्तगाथनी भिडियो कन्फरेन्स व्यवस्थाद्वारा उद्बोधन गर्नुभयो। मुख्यमन्त्री डाक्टर शर्माले 17 फुट उच्चताको कोच राजा नरनारायणको एउटा ब्रन्जको मूर्ति पनि उन्मोचन गर्नुभयो। उहाँले भाषणमा बयागाउँको राइजले चाँडै एउटा अभियान्त्रिक विद्यालय प्राप्त गर्नेछन् भन्दै पनि उल्लेख गर्नुभयो। बयागाउँको 100 फुट भन्दा धेरै उच्चताको महावीर शिलालाईको एउटा प्रतिमूर्ति निर्माण हुनेछ भन्दै घोषणा गर्नुभयो। महानायकहरूको स्मृति राख्नको निम्ति राज्य सरकारले यस्तो पदक्षेप ग्रहण गर्नेछ भन्दै पनि उहाँले व्यक्त गर्नुभयो। 2026 वर्षको चिकित्सा विज्ञानको नोबेल बोटा घोषणा गरिएको छ। आप्तोजेनेटिक्ससित जडित विषयमा रहेका गवेषणाको निम्ति कार्ल डाइसेरेथ, पिटर हेगेमान र जर्ज नागेलेलाई यो बोटा दिएको छ। स्टकहोमको केरलिन्स्का इन्स्टिट्युटमा नोबेल समितिले हिजो यो बटा घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको 25 वर्षको राष्ट्र सेवाको यात्रामा को उपलक्ष्यमा देशभरि आनुष्ठानिक सेवा संकल्प अभियान हिजो शिवसागर जिल्लामा अनुष्ठित भएको छ। यो उपलक्ष्यमा जिल्लाको डिमोमा अनुष्ठित अङ्गन मिलन शीर्षक कार्यक्रमकोमा केन्द्र वैदेशिक परिक्रमा र वस्त्र विभागको राज्य मन्त्री पवित्र मार्गेटेले भाग लिनुभएको छ। सेवा संकल्प अभियानको अंशको रूपमा लक्ष्मीपुर जिल्लाको ठकुवाखानामा उन्नयन खण्डमा हिजो सेवा सेतु कार्यसूची रूपायण भएको छ। यो कार्यक्रममा संसद प्रधान बरुवा र विधायक नवकुमार दले र धेरै जस्ता मानिस उपस्थित रहेका थिए। जिल्लाको डिजो आदर्श अङ्गनवादी केन्द्रमा अङ्गनवादी कर्मी र सहायिकाको निष्ठा र अवदानको सम्मान जनाउनको निम्तिले अङ्गन मिलन कार्यसूची रूपायण भएको छ। यो कार्यक्रममा विधायक ऋषिराज हाजरीका, लखिमपुर जिल्लाको परिषदको सदस्य राजु महातो र रङ्गा नदी मण्डलको सभापति प्रेम बरा पनि उपस्थित रहेका छन्। उत्तर लखिमपुर पौरसभाको जनसाधारणको सरकारी सेवा र विभिन्न कल्याणमूलक योजनाको सुविधा चाँडै उपलब्ध गर्नको लक्ष्यले विशेष सजगतामूलक कार्यसूची ग्रहण भएको छ र बाक्सा जिल्लाको प्रशासनको उद्योगमा जिल्ला जाला खण्ड उन्नयन विषयको कार्यालयको प्राङ्गणमा हिजो सेवा संकल्प अभियान 2026 अनुष्ठित भएको छ। जुबिन गार्गको मृत्युको गोचरको संक्रान्तमा उच्चतम न्यायालयले अभियुक्त सिद्धार्थ शर्मालाई दाखिल गरेको जामिन आवेदन सुनानी आज ग्रहण गर्नेछ। विशेष लोक अधिवक्ता जियाउल कामारले संवाद माध्यम अघि हिजो यो कुरा प्रकाश गर्नुभयो। यता उच्चतम न्यायालयले अभियुक्त श्यामकानु महन्तको जामिनको आवेदन सुनानी ग्रहण आउने 6 नोभेम्बरसम्म स्थगित राखेको छ। हिजो सुनानीको राज्यमा राज्य सरकारले महाधिवक्ता देवजित शैक्याको उच्चतम न्यायालयमा जुक्ति दर्शाउँदै भन्नुभएको छ कि गोचरको फास्ट्रेक अदालत चलिरहेको छ र सिङ्गापुर प्रवासी असमीहरूको साक्षी ग्रहण प्रक्रिया सम्पूर्ण भएको छैन। राज्य सरकारको यस्तो तथ्यको पछि नै उच्चतम न्यायालयले विचारपीठको अभियुक्त श्यामकानु महन्तको जामिनको आवेदनको सुनानीको दिन 6 नोभेम्बरसम्म पछाडि दिएको छ। यता प्रवासी असमिया रूपकमल कलिताको साक्ष्य प्रदानको हिजो सम्पूर्ण भएको छ र साक्ष्य प्रदानको कालमा अभियुक्त शेखर ज्योति गोस्वामी र अमृत प्रधान महन्तको अधिवक्ताको रूपकमल कलिताको जेरा गर्दछन् र साथै गुवाहाटी उच्चतम न्यायालयको न्यायाधीशको प्राञ्जल दासको विचारपीठले हिजो अभियुक्त अमृत प्रभा महन्तको जामिनको सुनानी अनुष्ठित भएको छ। सुन्दन्त समाचार आजलाई पूरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाभाव शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:34 भएको छ। यसका साथै म भास्कर दाहाल र गङ्गा छेत्री श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू।
1: श्रोताबिन, आज यस विशेष कार्यक्रममा हामी आकाशवाणीतर्फबाट हिन्दू धर्म र संस्कृतिमा विशेष महत्त्व राख्ने इन्दिरा एकादशीको बारेमा केही विचार प्रस्तुत गर्न गइरहेको छु। हिन्दू धर्ममा एकादशी व्रतलाई अत्यन्त पवित्र मानिन्छ। प्रत्येक महिनामा दुईवटा एकादशी पर्दछन्, एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा। यी एकादशीमध्ये पितृहरूको उद्धार, शान्ति र सद्गतिको कामनासँग सम्बन्धित इन्दिरा एकादशीको विशेष महत्त्व रहेको छ। इन्दिरा एकादशी आश्विन महिनाको कृष्ण पक्षको एकादशी तिथिमा मनाइन्छ। यस दिन भगवान विष्णुको पूजा आराधना गरिन्छ। धार्मिक मान्यता अनुसार यस दिन श्रद्धा, भक्ति र नियमपूर्वक व्रत बस्दा भगवान विष्णुको कृपा प्राप्त हुने तथा विद्वागत पितृहरूको आत्माको शान्तिको लागि पुण्य प्राप्त हुने विश्वास गरिन्छ। इन्दिरा एकादशीको पौराणिक कथा। पौराणिक कथा अनुसार प्राचीन समयमा महिष्मती नगरीमा इन्द्रसेन नाम गरेका एक धर्म राजा थिए। उनी भगवान विष्णुका परम भक्त थिए र आफ्नो राज्यमा प्रजाको हितका लागि कार्य गर्थे। एक दिन देवर्षि नारद राजा इन्द्रेश्वरको दरवाजामा आए। उनले राजालाई उनका दिवंगत पितृले परलोकमा कष्ट भोगिरहेको कुरा सुनाए। आफ्ना पितृलाई त्यस अवस्थाबाट मुक्ति दिलाउने राजाले के गर्नुपर्छ पनि सोधे। त्यसपछि नारद ऋषिले राजालाई इन्दिरा एकादशीको व्रत गर्न र भगवान विष्णुको पूजा गर्न र विधिपूर्वक पितृहरूको निर्मित पुण्यकर्म गर्न सल्लाह दिए। राजा इन्द्रले श्रद्धापूर्वक इन्दिरा एकादशी व्रत गरे र त्यसबाट प्राप्त पुण्य आफ्ना पितृहरूको कल्याणका लागि समर्पण गरे। धार्मिक कथा अनुसार यस पुण्यको प्रभावले उनका पितृले मुक्ति प्राप्त गरे। श्रोताबिन, आज इन्दिरा एकादशीबारे श्रोताहरूमा आज यति नै र श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाभाव शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट। र श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम र वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ भारतीय गोर्खाहरूको इतिहास। यो शीर्षकमा वार्ता र वार्ताकार हुनुहुन्छ लक्ष्मी सुवेदी।
2: वैदिक युगमा नेपाल र भारतका माझ कुनै भौगोलिक सीमा नरहेको कुरा इतिहासकारहरूले भन्दछन्। हाम्रा धार्मिक ग्रन्थहरूमा भारत भूमिको उल्लेख छ, तर सिमाना तोकिएको देखिँदैन। द्वापर युगमा पनि अयोध्याका राजा दशरथका पुत्र श्रीरामको वैवाहिक सम्बन्ध जनकपुरका राजा जनककी पुत्री सीतासित जोडिएको थियो। यहाँ अयोध्या भारतमा छ वर्तमानमा भने जनकपुर नेपालमा। यस्ता उदाहरण हामी त्रेता युगमा पनि पाउँदछौं। मानिसहरूको जनसङ्ख्या वृद्धिका साथै राजनैतिक, सामाजिक र आर्थिक विचारधाराहरूमा वैषम्यता आउँदै जाँदा एउटा वृहत देश टुक्रिँदै टुक्रिँदै साना साना राज्यहरूमा परिणत हुँदै गएर यसमा विभिन्न वंशका राजाहरूले शासन गर्न थाले। यिनै कारणहरूले भारतवर्ष पनि टुक्रिँदै टुक्रिँदै यसको आफ्नो अस्तित्व एक समयमा विलीन भएको कुरा इतिहासले बताउँदछ। यसरी अध्ययन गर्दै जाँदा देखिन्छ कि सम्पूर्ण भारतीय उपमहाद्वीप इतिहासको कुनै समयमा पनि एउटै राजवंशी शासनको अधीनस्थ थिएन।

0: सम्राट अशोक, मुगल राजा र मराठाहरूको प्रभुत्व रहेको समयमा पनि आजको भारत त्यस पेच्छापटमा पनि देखिँदैन। पछि पनि ब्रिटिस शासकले भारतलाई अधीन गर्नुभन्दा अघि इतिहासले पनि आजको भारत स्थापित नभएको कुरालाई स्वीकार गरेको छ। विश्वमा आजको भारत स्थापित गर्न अन्य भारतीय सरह काँधमा काँध मिलाएर गोर्खाहरूले निस्वार्थ योगदान गरेको कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन्। भारतका गोर्खाहरू स्वाधीनता आन्दोलनका अग्रणी पिता महात्मा गान्धीको असहयोग आन्दोलनका साथै अन्यान्य आन्दोलन र सुभाष चन्द्र बोसको सशस्त्र आन्दोलनमा पूर्ण रूपले पुर्याएको कुरा इतिहास साक्षी छ। उत्तराखण्डका राजा चाणक्य हर्षदेव जोशीले चन्द्रवंशको तख्ता पलट गर्नका लागि गोर्खा शासक बहादुर शाहलाई कुमायु राज्यलाई आक्रमण गर्न निम्तो दिएका थिए। सुबमोजिम बहादुर शाहले 30 जनवरी 1790 कुमायु राज्यलाई आक्रमण गरेर 1 फरवरीमा विजय प्राप्त गरेका थिए। जम्मू काश्मीरमा पनि यसरी गोर्खा फौजले आक्रमण गरेको इतिहास छ। विभिन्न समयमा भारतका विभिन्न राज्यहरूमा आक्रमण गर्न आएको वर्तमान गोर्खा फौजहरू भारतका विभिन्न ठाउँमा स्थायी रूपले बसोबास गर्न थालेका थिए। यस प्रकार भारतवर्षका विभिन्न राजाहरूले गोर्खा फौजद्वारा आफ्नो राज्य विस्तार र आन्तरिक कलहहरूको समाधानका लागि काममा लगाएका थिए। 1600, 1700, 1800 शताब्दीतिर आएका गोर्खाहरू भारत देशका विभिन्न राज्यहरूमा स्थापित हुँदै गए। राजाहरूका विश्वास पात्र र वीर भएको हुँदा उनीहरूलाई जग्गा जमिन दिई त्यहाँ स्थापित गरेको कुरा इतिहासले भन्दछ। त्रिपुरा राज्यमा त्रिपुराका राजाले गोर्खा बस्ती स्थापित गरी आफ्ना अधीनस्थ कार्यरत गोर्खालीहरूलाई स्थायी व्यवस्था गरिदिएको कुरा त्रिपुराको गोर्खा बस्ती एक ज्वलन्त उदाहरण हो। 1857 सिपाही विद्रोहमा गोर्खाहरूको योगदान रहेको कुरा शहीद निरञ्जन सिंह छेत्रीको मणिपुरमा स्थापित प्रतिमूर्तिले भारतको स्वतन्त्रता सेनानीको इतिहासमा आफ्नो नाम दर्ता गराएको छ। यसरी नै बंगाल, असम आदिमा पनि भारतीय गोर्खाहरूको भूमिका अहम रहेको छ। असमका विभिन्न ठाउँहरूबाट भारतको स्वतन्त्रता आन्दोलनमा असमका गोर्खाहरूको स्मरणीय भूमिका रहेको कुरा असमिया र गोर्खाली समाजलाई एकत्रित पारेर भारत स्वाधीनता आन्दोलनमा अग्रसर गराउन जुन भूमिका शहीद छविलाल उपाध्यायज्यूले लिनुभएको थियो त्यसको उदाहरण 1921 गठन गरिएको असम प्रदेश काङ्ग्रेस कमिटीले दर्शाउँदछ। यस कमिटीका पहिलो सभापति पनि उहाँ नै हुनुहुन्थ्यो। विष्णुलाल उपाध्याय, प्रभुराम छेत्री, भक्तबहादुर प्रधान आदिका साथै गोर्खा महिलाहरूले पनि स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए। 1600 जान वाट्स र जर्ज वाट्सद्वारा स्थापना गरिएको इस्ट इन्डिया कम्पनी हो। यो कम्पनी भारतमा मसला आदिको व्यापार गर्न आएको थियो, तर यहाँका राजा आपसमा मेलमिलाप नभएको देख्दा इस्ट इन्डिया कम्पनीले शासकका रूपमा शासन गर्ने निर्णय लियो। त्यसैपछि इस्ट इन्डिया कम्पनी भारतमा शासकका रूपमा शासन गर्न थाल्यो। भारतका राज्यहरूलाई आक्रमण गर्दा गोर्खा फौजको वीरताले यिनीहरूलाई आकर्षित पारेको थियो। विशेष गरेर गोर्खा राज्यमा आक्रमण गर्दा यिनीहरूको हारले गोर्खा शक्ति र शौर्यको प्रभाव यिनीहरूमा परेको हुनाले इस्ट इन्डिया कम्पनीले गोर्खाहरूको फौज निर्माण गर्ने निर्णय लियो। 14 अप्रिल 1815 गोर्खा रेजिमेन्ट नामले गोर्खा फौज खोलियो। गोर्खाहरूको वीरता र विश्वस्तता देखेर भारत सरकारले पनि यसलाई वर्तमानमा पनि यथावत राखेको छ।
1: अर्थ ये खूबसूरत गीत था ब्लफ मास्टर फिल्म का, और घड़ी की सुइयां इशारा कर रही हैं कि अभी समय है एक छोटे से अंतराल का।